0: वासुदेवं भज वासुदेवं भजौ वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्णाय वासुदेवाय हरय परमात्मने प्रणतक्लेशनाशाय गोविंदाय नमो नमः। दोस्रो अध्याय श्रीमद् भागवतमा नारायण नमस्कृत्यम नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासां तत्त्वजे मदिरे। पहिला नारायणको नमस्कार, नरको सरस्वतीको देवीको विधिवासको नमस्कार गरेर सरस्वती माताको जगत जननीको प्रार्थना गर्दै यो कथालाईमा प्रारम्भ गर्दछु। सौनकादि ऋषि प्रणाली। पहिला यहाँले सोध्नुभएको छ, पुरुषको कर्तव्य र शास्त्रको सार भनेको के हो भनेर सोधी बक्सिएको खण्डमा एम विश्व ब्रह्माण्डका मालिक जगदेव सुखदेव स्वामीलाई मेरो नमस्कार। शास्त्रमा के बताएछ भन्नुहोला भने, देखिने र सुनिने वस्तु सारालाई त्याग गरेर एकान्त जग्गामा हरिहरार्चनमा चित्त लगाइकन परब्रह्म परमात्माको ध्यान गरेर बस्न सक्नु जो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको त्यो। देखिने र सुनिने वस्तु त्यागेर एकान्त जग्गामा भगवानको हरिहरार्चनमा चित्त लगाएर बस्न सक्नु जो हो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको त्यो हो। चरा कराए पनि श्रीकृष्ण प्रणमस्तु। दोस्रो नम्बरमा अब यो अर्को प्रश्न भयो, पृथ्वी मण्डलमा परमात्माले किन जन्म लिनुभयो भन्ने सम्बन्धका लागि, यदा यदायी धर्मस्य गलानिति भवति भारत, जब जब धर्मको नाश हुन्छ तब तब धर्मको उत्थानका निमित्त परमात्माले पृथ्वी मण्डलमा जन्म लिएर सम्पूर्ण पापी पाखण्ड दुराचारहरूको निर्मूल गरेर सत्य सनातनको रक्षा गरी बक्सन्छ, यस कारणले अवतार हुन्छ। दोस्रो प्रश्नको तेस्रो नम्बरमा, प्रभुले के काम गरिबक्छ त जन्ममा भनेर सोद्धाखेरिमा, जन्म जन्मान्तरमा पापी पाखण्डहरू दुराचारहरूको नष्ट भ्रष्ट साधु सन्त महन्त महात्मा योगी ब्रह्मचारीको दया शास्त्रोक्त पद्धतिको सृष्टिको प्रकरण यो सारा सम्पूर्ण प्रभुले गरिबक्सी हो। र अन्तमा गएर चारौँ प्रश्नमा ब्रह्मण्ड देव भगवान परमात्मा परमेश्वरलाई जरा नाम गरेको व्याधाले बाण हानिसकेपछि धर्म शरणम कसमा गएर बस्यो भन्दा जब श्रीमद् भागवतमा गएर प्रवेश गर्यो। त्यसै कारणले सेतो पानामा कालो अक्षरले भरिएर बसिएको भए तापनि भागवतलाई प्रत्यक्ष कृष्ण या भए भनेको छ। प्रत्यक्ष कृष्ण भगवानको अवतार हो भागवत। यसै कारणले भागवतलाई जब उत्तम शास्त्र भनिकन निर्णय गरिएको छ, यसरी उत्तम शास्त्र श्रीमद् भागवतलाई अरू कुरा केही नसके तापनि मेरो सहस्र कोटि प्रणाम भनेर सौनकादिले बडा प्रेम साथसँग श्रद्धा साथ आज्ञा गरिबक्छु। यो श्रीमद् भागवतको महत्त्वको बारेमा यहाँलाई मैले जुन प्रकारले प्रकाश पार्दै ल्याएँ सौनकादि ऋषि प्रणालीहरू भनेर महाराज परीक्षितको प्रति मनि सौनकादिको परमा पौराणिक सुन्दै बडो गम्भीर वाणीमा भगवत भक्तिमा प्रेमको जब उदारीकरण यथार्थ प्रमाण गराई बक्छु भन्ने सम्मानको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महाप्राणको।
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज।
0: अब चारौँ अध्याय श्रीमद् भागवत महापुराण भागवत कसरी सृष्टि भयो भन्ने विषयका लागेमा एक दिन नारदको व्यासको अप्रसन्न चित्त भएर सरस्वती नदीका किनारमा वेदव्यास महर्षिले आफ्नो मनलाई अप्रसन्न चित्तमा प्रयोजन गरिरहनु भएको थियो। धेरै प्रकारले वेदको भाग विभाजन गर्नुभयो, त्यसमा वेदको विभाजनको बारेमा ऋग यजु साम अथर्व भन्ने चार वेद ब्रह्माजीका मुखारविन्दबाट तयारी भएको, तर अपौरुषीय वेद भन्छ, महावेद जो हो त्यो चाहिँ अपौरुषीय नै हो। तर त्यही वेदको विभाजनको खातिर वेदव्यास महर्षिले धेरै प्रकारको संशोधन पक्ष तयारी गर्नुभयो र अनि सत्र पुराण त्यहाँ छवटा शास्त्र तयारी गर्नुभयो वेदबाट। त्यो छवटा शास्त्र भनेको वेदान्त, न्याय, साङ्ख्य, ज्योतिष, व्याकरण, मीमांसा आदि। तर त्यसबाट पनि उहाँलाई अप्रसन्न भयो चित्त, प्रसन्न पार्नका लागि के काम गर्नु पर्ला भनेर फेरि सत्र प्राण तयारी गर्नुभयो। त्यसबाट पनि मन अप्रसन्न नै रह्यो व्यासलाई, अनि फेरि त्यसैलाई प्रयोजन गर्नका लागि अर्को प्रकारको जब शास्त्र तयारी गर्नुभयो, जुन शास्त्रको पद्धति हो वेदव्यास महर्षिले उपपुराण संहिता पञ्चम वेद भनेर महाभारत त्रिसूत्रको अधिकारको लागि तयारी गरिबोक्छु। तर पनि उहाँको मन अप्रसन्न भयो, केबाट प्रसन्न होला भन्दै हुनुहुन्थ्यो। त्यसै बेलामा नारद नाम गरिएका ऋषि डुल्दै डुल्दै उहाँका सान्निध्यमा आउनुभयो सरस्वती नदीको किनारमा। वेदव्यास महर्षिले आज्ञा गरिबक्स्यो, अहो महाराज, वेदव्यास भनेर नारदले भन्नुभयो, तिमी धन हराएको मानिस जस्तो, चित्तमा घाउ परेको व्यवहार जस्तो, चारित्र समस्या पर्न गएको व्यक्ति जस्तो, बाछोबाट हराएकी माउ जस्तो, माउबाट हराएको बाछा बाछी जस्तो देखिएको छ तिमीलाई, के भयो? भन्दा नारद विन्ती गर्नुहुन्छ, भगवान् मलाई अरू कुरा केही भएको छैन। व्यास भन्नुहुन्छ, प्रभु केही भएको होइन, धेरै शास्त्र त्रास गरेँ, तर मैले जब आत्मा सहानुभूति र आत्मा सन्तोष गर्ने प्रकारको आत्मबल भर्ने शास्त्र रचना गर्न सकिनँ, यसैको कारणले मलाई समस्या परेको छ भनेर भन्दाखेरि, त्यसो होइन, त्यसो भन्दा तिमीले एउटा काम गर्नुपर्ने हुन्छ, एउटा काम गर भन्नुभयो। के कुरा? मेरो जीवन क्रियाकलाप सुन, म अघिराडीको जन्ममा दासीको पुत्र नारद थिएँ भन्नुहुन्छ नारद ऋषि। मेरो आमाको नाम दासी, बाउको नाम आमाले त जान नजाने किन, अरूले कहिले जान्ने? को हो मेरो बाबु भन्दाखेरि आमालाई थाहै छैन भने, त्यति आमाको छोरो म। तर मेरो माताजीले एक दिन सनक सनन्दन सनातन सनत कुमार चार कुमारको सम्हार गर्ने शुभ अवसर पाउनुभयो। आमाले स्याहार गर्दै हुनुहुन्थ्यो, आखिरमा सनकादि चारवटा कुमारहरूको अगाडि मैले जुठो पिठो खाँदा खाँदैमा मेरो मती सप्रियो र म पनि भगवानको भक्ति, तर आमा नमरेसम्मका लागि भक्ति गर्न जान नपाउने, आमा मर्दै नमर्ने व्यथा पो आइला। तर एक दिन गाईको दुध दुहुन जाँदा साँझका प्रहरमा आमालाई गौशालामा जब मारिदियो, टोकेर मारिदियो, अनि गौशालामा गएर मृत्यु भइसकेपछि आखिरमा आमा सर्पले टोकेर मरेको खण्डमा मलाई हर्ष विभोर भयो। मैले तपस्या गरेँ, भगवान् प्रभुले तप तप भन्नुभयो, तपस्या गरेँ, कपुरको बट्टामा कपुर सकिए पनि गन्ध रहेको हुन्छ भने झैँ, तिम्रो संस्कार पद्धति सुधार गर भन्ने आज्ञा भएको कारणले त्यो जीवन फालेँ। अहिले कर्मेष्ठी ब्राह्मणका पुत्रबाट पछि ब्रह्मपुत्र भएर जन्मे नारदै नाम्रो सबै जन्ममा अहिले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण अधिकार प्राप्त गरिहिँडेको छु, भगवान्को गुप्तचर विभागमा काम गर्छु, नारायण वासुदेवको भजन मनन कीर्तनमा मेरो चित्त लाग्छ, यही परम कर्तव्य बाबु वेदव्यास महर्षि, यसै कारणले हरि कीर्तनले गौरव भएको शास्त्र रचना गर भनेर भागवत भन्ने शास्त्रको नीति वर्त बताइदिनु भयो। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो, त्यही शास्त्रलाई भनिन्छ भागवत। त्यसमा चारवटा श्लोक बनाइदिनु भयो, त्यो चारवटा श्लोक वेदव्यास महर्षिलाई नारदले पढाइदिनु भयो र त्यही चार श्लोकबाट 18,000 श्लोक बन्यो र अहिले यतिको ठुलो ग्रन्थको रूपबाट संसारमा विद्यमान भयो, न पातालमा न स्वर्गमा मृत्युमण्डलमा यस्तो मुखारविन्दबाट, सुखदेवका मुखारविन्दबाट संसारमा वकालत भयो। भन्दा भगवान् यो सुखदेव स्वामीका मुखारविन्दबाट संसारमा वकालत भयो भनेर हजुरले आज्ञा गर्नुभयो। अब यो सुनाउने कलाई र सुन्ने सुन्नेको हो, सुनाउने को हो, यिनको पनि वर्णन विस्तार सुन्न पाऊँ भनिकन सुन्नेवाला सौनकादिको परमा पौराणिक सुतनाइमी सारणमा बडो गम्भीर वाणीमा यसै कथालाई ध्यान आकृष्ट गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 29 गते सोमबार, सेप्टेम्बर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको तृतीया तिथि, हरितालिका तीज, राष्ट्रिय बाल दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावितलाई आवास खर्च दिइने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
1: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण, देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
0: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अल्टाल, चीनसँगको व्यापार कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
1: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढी विस्थापित, युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लीग सिजन 2 को उपाधि पोखरालाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
1: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णयअनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलेट गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
1: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढ़ाइरहेको समेत प्राधिकरणले जनाएको छ।
0: यसैबीच सदरमुकाम धुन्चेबाट स्याफ्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्तीभन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोड़िँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले जानकारी दिनुभयो।
4: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डिएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र चौबिसै घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डिएनए निकाल्न कम्तीमा चार दिन एकजना व्यक्तिको चार दिन लाग्ने अवस्था छ, ब्लडबाट कम्तीमा दुई दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
0: अधिकांश सब पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए। ती सब चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढ़ाइएको छ। बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ। राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 र बालक 53 गरेर कुल 102 राखिएको हो। परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढ़ीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ। उहाँले बाढ़ीमा कुल 1500 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो। बाढ़ी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ।
1: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सड़कको नयाँ ट्र्याकको परीक्षण भएको छ। निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो। त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो। त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ। पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन्। सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ। हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। काठमाडौँ भित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो।
5: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ पूर्ण रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
0: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो। 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ। केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ। महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो,
6: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसकारण अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
0: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ़ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 मुद्दा माग नै सम्बोधन हुने निर्णय कांग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घोलनको आवश्यकता,
7: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथीत्व बन्ला।
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
8: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
8: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
11: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोराछोरीसँग साथी जस्तै संवाद गरौ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ. यसलाई कृष्ण रिजालले लेख्नु भएको छ. 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो. आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेकोसी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ. त्यस्तै बाढ़ी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ. त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ. एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ. यसलाई अजित अधिकारीले लेख्नु भएको छ. 7 समूहसँग मात्रै 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ. बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ. एमसीसीको 18 किलोमिटर सीमा पार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ. एमसीसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ. एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्. त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमा पार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो. यस्तै भित्र पृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोसी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ. त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपदपछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ. मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपद पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढ़ेको उदाहरण छ. बताउ 10 भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ. यसको पुननिर्माणका लागि मात्रै 7.25 रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ. यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढ़ेको छ. विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालू आर्थिक वर्षमा पनि लगानी बढ़न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ. उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ.
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ. कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ. प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ. भित्री पन्नामा छापिएको खबर छ. राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो. बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ. निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ. बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ. अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो. थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए. त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो. बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ. भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ. भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ. गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमानथाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्री पन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो, चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले शुरू गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अरबौं रूपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढ़ेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लड़ाई बढ़ेपछि यस साता 2,000 भन्दा बढ़ी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढ़ेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ़दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढ़ेको बताइएको छ।
0: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछानी, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेडमाण्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेडमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समय जगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागि जानकारी दिइएको छ र

0: अक्लेम गर्नुहोस्, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब भोटेकुसी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकुसी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौं।
4: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
3: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ,
4: एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
3: भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
4: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबा आमा छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
3: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
4: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट, मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
4: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ।
3: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
4: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारै साथीत्व बन्ला।
3: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकुसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 देखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
3: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, MCC अन्तर्गत नेपाल भारत सीमा पार प्रसारण लाइन निर्माण, देउबा नेतृत्वको कार्यसमिति सदस्यहरूलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
5: कोशी प्रदेशमा सरकारका थाई संरचना निर्माणमा आलटाल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
3: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 भन्दा बढी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती।

0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढ़ी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन् तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका। सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरीबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
0: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
2: वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा स्वस्थ ताजा मासु पाइने पसल,
3: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
2: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
3: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
4: मुना मासु पसल धुनिवेशी छ धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।

0: सेकेन्ड ह्यान्ड कारहरूको खरिद बिक्री तथा सट्टापट्टा गरिने एकमात्र सही ठेगाना
1: रेसिङ अटोमोबाइल्स कलंकी खसी बजार काठमाडौँ।
2: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
3: सनराज हेल्थ केयर, धार्के बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धार्के बजार।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो। धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसको लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
7: ल सर, पनि यहीँ धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो

0: सुपथ मूल्यमा पाइहाल्छ नि।
1: हजुर, धुनिवेशी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिवेशी सोफा हाउस धुनिवेशी 6/40 प्रोपाइटर रविन्द्र आचार्य, सम्पर्क मोबाइल नम्बर 9843447850 9843447850। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
2: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल,
3: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
2: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
3: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल,
4: मुना मासु पसल धुनिवेशी 6 धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597707 9840597707। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
5: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
6: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सब

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
1: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरि तुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
4: ल सर, पनि यही धुनिबिसी 640 रहेको धुनिबिसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
3: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस, धुनिबेसी 640, प्रोपाइटर रविन्द्र आचार्य। सम्पर्क मोबाइल नम्बर 9843447050, 9843447050। सेवा हाम्रो सन्तुष्टि तपाईँको। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: धार्के बजारमै हालसम्मकै सबैभन्दा सफा स्वस्थ ताजा मासु पाइने पसल,
1: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
0: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
1: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
2: मुना मासु पसल धुनिवेशी छ धार्के बजार, पुरानो धार्के जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007, 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
1: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिवेशी छ धार्के बहादुर भवन 9845878338 010-41-40-40।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
4: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो एक

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर दुनिबिसी छ धारके बहादुर भवन, 9845-87-38-38, 010-41-40-40।
3: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
1: सनराज हेल्थ केयर, धारके बजार बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 98-45-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा स्वस्थ ताजा मासु पाइने पसल,
3: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
2: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
3: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
4: मुना मासु पसल धुनिवेशी छ धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840597007, 9840597007। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
5: कृषि रेडियो समय संकेत।
6: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 8 बजेको छ।
7: नारायण खेती गरौ है
8: ए सबै।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: यो त कतै एउटा झिल्की गीत आएको छ भन्ने हल्ला सुन्छु, तपाईँले देख्नु भएन?
1: देखेन तपाईँ?
0: यसो भेटेर माया फिल्म लगाऊ भनेको पत्ता भएछ।

0: भन्दै न बाटो हेरेर हिँड्न पर्दैन।
1: हेर न दोस्त, त सबै मलाई लाग्यो बुढेस कालमा आफ्नो आँखाको शक्ति गुमाएको थाहा छैन। पावरवाला जस्तो पुऱ्याएको के काम बोकिँदै हिँड्नु।

मलाई विवश दिने त पनि यो दुईटा नखरमा अलिको लाइ अनुहार हेर न अनुहार मुसीहरू जस्ता छन् खै देऊ त डिभोर्स यहाँ ठुमा पनि कसरी दिँदा रहेछ देऊ

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
2: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल राम्ररी छौ। ए सुन त, घरमा तेल नुन चिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97, 9841-5724-97।
3: ए के भयो, के को हल्ला खल्ला भयो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: घरमा आयो त्यस्तै, अफिस गयो झन् त्यस्तै, मलाई त दिक्क लागिसक्यो।
8: होइन है कालीको बा, किन एक्लै कराइरहनु भएको?
7: किन हुनु नि, घरमा पनि फर्निचर चाहिएको छ, अफिसमा पनि फर्निचर चाहिएको छ, जहाँ पायो त्यहीको फर्निचर आफूलाई फिटिकै राम्रो लाग्दैन, त्यही भएर सोचिरहेको छु।
8: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै धार्के बजारमा रहेको विश्वनाथ काष्ठकला उद्योगमा जानुहोस् त, त्यहाँ सबै समस्याको समाधान भइहाल्छ नि।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका खाट, दराज, पलङ, किचन र्याक, टेबल, कुर्सी, सोफा सेट, घरको झ्याल, ढोकाको चौकोस लगायत घरको फर्निचरको लागि चाहिने सम्पूर्ण कार्यको लागि विश्वनाथ काष्ठकला उद्योग धुनिवेशी छ धार्के धादिङलाई सम्झिनुहोस्। साथै मोडलिङ मेसिनद्वारा फर्याङ, दराज, हुक्का लगायत फर्निचरमा डिजाइन गरिन्छ।
10: थप जानकारीको लागि विश्वनाथ शाह मोबाइल नम्बर 9813-48-41-25, 9860-77-82-40, 9860-77-82-40।
11: कुशल सप्लायर्स धुनबेसी छ धार्के।
12: करिब 1 दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रही आएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
11: हाम्रा सेवाहरू:
12: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
11: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धार्के, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा। सम्पर्क 9852-10540, 9860-72-75-51।
7: दिम्बी बलियो ज्याबा सोधेसेला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
13: चोरङ सामान तोजी थेरङ सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी खोर्सागा ज्याबा पाङ्मरङ सामान याङ्से तिम्रिन्चिला
7: आइन ए चिन्ता थालाउले ज्यावा दिन भरपतिवा सामाना लागेरी न्यू सुन्दर कुमार हार्डवेयर मुलामाले।
13: हजुर, BST हुलासला रङ्गिन तथा सादा जस्ता पाता किला काँटी सिमेन्ट डन्डी फलामे मलाङ पाइप क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यू सुन्दर कुमार हार्डवेयर 9201 धार्के बजार।
14: सम्पर्क 010-41-40-74 सुदर्शन रेग्मी 9852-35-18 मनोज रेग्मी 9141-60-55-30।
7: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा शुरू भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिबेसी छ धार्के बहादुर भवन 9845-87-38-38 010-41-40-40।
12: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
0: सन्राज हेल्थ केयर धार्के बजार बहादुर भवन एनआईसी एसिया बैंक भएको घरमा फोन नम्बर 010-41-40-89-98-45-87-38-38 सन्राज हेल्थ केयर धार्के बजार।
15: हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज बासे पर

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 10 बजेको छ।
2: नारायण खेती गरौ है।

0: मलाई माया गर्छु कि नै?
1: अँ।
0: अनि मलाई?
1: अँ। आहा।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई के था, महल बनाई सहरमा बस्नेलाई के था।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 11 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन सिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारके बजार। सम्पर्क कुमार बाँसकोटा 9841-5724-97, 9841-5724-97।
3: ए काका बा, तपाईँ धार्की जान लाग्नु भएको भए हिलटेक ट्याङ्की डोरी चाहिएको थियो, कहाँ पाइन्छ यसो बुझेर आउनुहोस् है।
4: ल नानी पनि, आस्था इन्टरप्राइजेस धार्केमा सबै सामान पाइहाल्छ नि, किन चिन्ता गरेको तिमीले।
5: प्लास्टिक सम्बन्धी सम्पूर्ण सामानहरू, सर्किन, डोरी, प्लास्टिक पोखरी, टनेल प्लास्टिक, त्रिपाल, गुन्द्री, निलो ड्रम,
4: खाने पानी र सिँचाइको लागि गुणस्तरीय पाइप, हिलटेक ट्याङ्की 5 वर्षे ग्यारेन्टी र 50 वर्षे वारेन्टीको साथ मङ्गलम ट्याङ्कीका लागि,
5: कुखुरा पालनका लागि आवश्यक भाँडाकुँडाको साथमा विभिन्न साइजका प्लास्टिक सिटहरू पनि होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: आस्था इन्टरप्राइजेस हर्के बजार, सम्पर्क प्रहलाद राज पाण्डे, मोबाइल नम्बर 9843-18-08-83, फोन 010-41-40-01।
7: ल हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त, कताबाट ल्याउनु भयो, सजिलो गरेर जोतिरहनु भएको छ त।
4: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि, ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ। यहाँ जे पर्ला पर्ला भनेर मैले ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
7: हो र भने उसो भए त म पनि गएर लिएरै हाल्छु।
4: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
8: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
9: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
10: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौ।
8: थप जानकारीको लागि कृषि औजार कलेक्सन, दुनिबेची छ, धारके, धादिङ।
10: सम्पर्क केदार अधिकारी 9807-29-160 र रबिन 9852-44-155।
4: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
11: कुशल सप्लायर्स दुनबेसी छ, धारके।
12: करिब 1 दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
11: हाम्रा सेवाहरू:
12: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
11: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ, धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा। सम्पर्क 9852-10-540, 9860-72-75-51। धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल
12: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारेस कुखुराको ताजा मासु पाइने पसल,
11: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल,
12: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
13: मुना मासु पसल धुनिबेसी छ, धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 9840-59-17-07, 9840-59-17-07। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
5: नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर
12: धुनिबेसी छ धार्के बहादुर भवन 9845-87-38-38 010-41-40-40।
14: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
15: हो, हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 MHz कृषकको आवाज।
16: छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पीडा म त पर्खेको पर्खेछु।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ।

0: कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: आज त्यति गुरुङले मैले आई डू समथिङ फर यू रेकर्ड अ सङ लेख्छ।

0: आज चाहिँ एकदम एकदम मनदेखि गर्दै भन्न चाहन्छु सबैजनाले
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा

0: पानी रहर होइन किसानको बाध्यताको कथा महल बनाई सहरमा बस्नेलाई के था महल बनाई सहरमा बस्नेलाई के था
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: सङ्गीहरू सैलुङ बताउनु न, के कस्तो काम निपाल्नु भयो हाम्रो गाउँ?
3: यो साथीले कसैले बाचा गरेको थियो, हो त्यही बाचा कुरा गर्न हिँडेको।
2: कुरा सुन्दा त माया पिरती जस्तो छ, के कसो
3: लौ के भयो गाडीलाई? फेरि
4: के भइसक्यो गाडी? यो
5: बमको पाइपै फुटेछ सर, गाडी त अगाडि नबढ्ने भयो।
4: ए हो है, ल ठिकै छ, भोलि जाउँ है। ल धन्यवाद है दाजु।
2: अब यो बाटोमा सम्धिको माया पिरतीको कथा सुन्दै जाउँ न त।
4: सुन्ने हो त मेरो माया पिरतीको कथा यसरी सुन्छ साथी?
3: सुन्नुहोस् त, यो चाहिँ राम्रो घर जाने बाटो कता होला? अनि आफ्नो नाम त थाहा होला नि?
6: हजुर
4: हजुर,

0: भएको छ है। भाँडामा ल, म चाँडै लिन आउँछु नि ल त्यसलाई।
1: कान्छी कान्छी, हेर्न बाटोमा गाडी बिग्रेर हिँड्दै आउनु पऱ्यो। के सक्छौ नि कान्छी? अब
2: दुई वर्ष त कुरे तपाईँलाई, तर घरको बाध्यताले त्योभन्दा बेसी कुर्न सकिनँ।
0: खुसी बसाले कान्छी।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घरमा मध्याह्नको ठिक 12 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन चिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बाँसकोटा 98 41 57 24 97 98 41 57 24 97।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
2: ल सर पनि, यही धुनिबेसी 640 रहेको धुनिबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
1: हजुर, धुनिबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनिबेसी सोफा हाउस धुनिबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य, सम्पर्क मोबाइल नम्बर 9843447050 9843447050। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
4: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
3: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
4: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
3: सम्पर्क जीवनपुर तोरी मिल, धुनिबेसी 4 जीवनपुर धादिङ, 9841553683 9841553683।
5: कुशल सप्लायर्स धुनिबेसी 6 धारके।
2: करिब 1 दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
5: हाम्रा सेवाहरू:
2: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक A to Z सामानहरू उपलब्ध छ।
5: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी 6 धारके, तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9852105040 9862775551।
6: दिम्बी बलियो ज्याबा सोधेसेला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
7: चोरङमा सामान तोजी थेरङमा सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी खोर्सागा ज्याबा पाङ्मा रङमा सामान याङ्से तिम्रिन्चिला
6: आइन ए चिन्ता थालाउले ज्यावा दिन भरपतिवा सामाना लागेरी न्यू सुन्दर कुमार हार्डवेयर मुलामाले।
7: हजुर, BST हुलासला रङ्गिन तथा सादा जस्ता पाता, किला काँटी, सिमेन्ट, डन्डी, फलामे मलाङ पाइप, क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यू सुन्दर कुमार हार्डवेयर 9201 धारके बजार।
8: सम्पर्क 010-41-40-74 सुदर्शन रेग्मी 9510-35-018 मनोज रेग्मी 9141-60-55-30।
2: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछौँ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
9: सनराज हेल्थ केयर, धारके बजार, बहादुर भवन, NIC एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89 9845-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
10: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
11: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: गर्छु परपर सर्छु मन अन्तै साट्यो कि
1: आनाकानी गर्छु परपर सर्छु मन अन्तै साट्यो कि मलाई उल्लु बनाएर ठोकरी नबाट्यो कि अझै सब मिलाउँछ जे कता तपाईँ
0: पटुकीमा सिउरेको

हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक एक बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
2: आज एउटा भेट्न पाइन्छ अब हिँड्ने मलाई के डर लाग्छ क्या

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि

0: तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिगी छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौ?
1: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: कृषि रेडियो समय संकेत।
3: अहिले हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 2 बजेको छ।
4: नारायण खेती गरौ है
5: ए सबै।

0: तपाई सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: आमा, म हिँडे है तरकारी बेच्न धार्के बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बास्कोटा 98 41 57 24 97, 98 41 57 24 97।
3: भर पर्दो र गुणस्तर साला बीके हार्डवेयर हो हाम्रो पसला।
4: विभिन्न स्थानमा सेवा दिँदै आएको बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धारके बजारमा पनि।
5: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामी रड, तार, चाली, जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिके हार्डवेयर एन्ड इन्टरप्राइजेस, 900 थारके बजार, थादिङ।
5: सम्पर्कको लागि टेलिफोन नम्बर 010 41 40 34,
4: मोबाइल नम्बर 98 41 16 78 98, 98 41 16 78 98।
6: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याउनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
7: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
8: यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर ल्याएँ बाबु।
6: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
7: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
9: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
10: यदि तपाईँको सामान बिग्रिएमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
11: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौ।
9: थप जानकारीको लागि कृषि औजार कलेक्सन, धुनिबेची छ, धारके, धादिङ।
11: सम्पर्क केदार अधिकारी 98 087 29 160 र रबिन 98 5 12 44 155।
7: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
12: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
13: सनराज हेल्थ केयर, धारके बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010 41 40 89, 98 45 87 38 38। सनराज हेल्थ केयर, धारके बजार।

0: थप जानकारीका लागि ओर्लिङको धारके शाखा धुनिवेशी छ धारके सम्पर्क सुजन सुयाल मोबाइल नम्बर 9803250420 रोहन थापा 9803250366
1: छिटो बनेकै वर्ल्डलिङ्क
2: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
3: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 MHz, कृषकको आवाज।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
3: यातायातको व्यवस्था भएको,
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
3: प्रयोगत्मक कक्षाको व्यवस्था भएको,
4: शान्त र मनोरम वातावरण भएको,
3: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
4: थप जानकारीको लागि सम्पर्क धुनिवेशी आदर्श क्याम्पस धुनिवेशी 3 धादिङ।
3: सम्पर्क नम्बर 98512519909, 98512519909।
5: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याइरहनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
6: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
7: यहाँ जे पर्ला पर्ला भनेर मैले त ट्र्याक्टर बोकेर लिएर आएँ बाबु।
5: हो र भने, उसो भए त म पनि गएर लिएर आइहाल्छु।
6: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
8: घराइसी कुटानी पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
9: यदि तपाईँको सामान बिग्रिएमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
10: यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
8: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनिवेशी 6 धारके धादिङ।
10: सम्पर्क केदार अधिकारी 98087129160 र रबिन 98512445।
6: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
11: धारके बजारमै हालसम्मकै सबैभन्दा सफा, स्वस्थ, ताजा मासु पाइने पसल।
12: लोकल खसी, लोकल ब्रोइलर तथा प्यारिस कुखुराको ताजा मासु पाइने पसल।
11: तपाईँले भने जति मासु भनेकै ठाउँमा पुर्याइदिने मासु पसल।
12: तपाईँले उत्पादन गरेका लोकल बोका, खसी, लोकल कुखुरा प्रतिस्पर्धी मूल्यमा किनिदिने मासु पसल।
13: मुना मासु पसल धुनिवेशी 6 धारके बजार, पुरानो धारके जाने बाटैमा। सम्पर्क विशु गजुरेल 98409170707, 98409170707। हामी कहाँ पूजाको लागि जिउँदो बोका पनि पाइन्छ।
14: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर धुनिवेशी 6 धारके बहादुर भवन 98

0: 87 38 38 010 41 40 40 40
1: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
2: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानीखोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
3: रेडिमेड सुन चाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ, साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुन चाँदी पसल खानी खोला बजार।
2: थप जानकारीको लागि सौगात स्वरूप सुन चाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98 41 83 69 28।
4: भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। भिरबारीमा खनेका छौँ, बाँझो खेत जोतेका छौँ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो

0: हाम्रै उत्पादनले संसार बाँचेको छ। आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ। यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: अनि मिस्टरज्यू, अब यो चाहिँ अब हाम्रो मिलिमिटा पनि 15 जति खर्च भइसकेको छ। अब तपाईँले यसो मलाई प्रमोसनमा हेल्प गर्नुपर्ने छ। आरकेजी, तपाईँ चिन्ता गर्नुहोस् न, आई एम मिस्टर ज्यू, आई हेभ 256K फलोवर्स अन टिकटक। आज हेर्नुहोस् न, बिग बिग कम्पनीमा सँग काम गरिरहेको छ, तपाईँको सुत्त 13 म्युजिक भइसक्यो। अब सोच्नुहोस् त, म प्रमोसनमा हेल्प गर्दिनँ, तपाईँ चिन्तै नगर्नुहोस् न।
2: एक्सक्युज मी सर, हजुरले एउटा नानी भेट्नु आएछ,
1: फ्यान फर्किँदा आएको होला, तपाईँ पठाइदियो। अनि हाम्रो भिडियो चाहिँ कहिले रिलिज हुन्छ होला? मैले चाहिँ अब यो फ्राइडे रिलिज गर्ने
3: सोचेको।
1: हेलो,
3: मलाई चिन्नुभयो? म पूर्वी के पूर्वी, के छ सवाल के?
1: सरी नानु, म तिमीसँग यसमा कुरो गर्छु ल, म स्थान मिटिङ गर्छु, जाउँ ल, बाई।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
2: मैले
3: आउँछु भनिसकेँ
2: त।

खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ।

0: जादु किन रिसायो भसेको
1: टाइम हेर छौ
0: टाइम म घडी लगिन
1: आज तिमीले मलाई घुमाउन लगिनौ भने नि ब्रेकअप दिन्छु तिमीलाई म
0: भन न कहाँ जान्छौ
1: त्यसो भए बहुत डर लाग
0: बहुत डर नै नै नै नै
1: किन
0: किनकि हाम्रो एन्टी टिम बस्छ के एभेन्जर्स
1: के भन्छ जाने बित्तै जाने नभए ब्रेकअप
0: ल ल ठिक छ लेट्स गो जेन
1: ओके

0: कलरफुल बनाउन तिम्रो नै खाँचो छ।
1: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
2: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: ए भाइ, त्यो भाउले हो क्या, जाने नदिन, जाने नदिन, कसरी जान्दिनँ।

हामीलाई

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: गरेर त निकालिदिउँ भने प्र्याक्टिसबाट
1: किन न
0: रेगुलर नआएर अनि अब अब वुड द रेगुलर
2: हाम्रो
0: एडमिसन ओपन भएको छ लभ यु गाइस।

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियोको घडीमा अपराह्नको ठिक 4 बजेको छ।
2: नारायण खेती गरौ है।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारकी बजार। सम्पर्क कुमार बास्कोटा 9841-5724-97, 9841-5724-97।
3: धारकी बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
4: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
3: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
4: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
3: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै।
4: 9851-00-945, 9851-00-945।
5: नयाँ अफिस त सर्ने भनियो, यहाँ भएका फर्निचरहरू पनि पुरानो भइसक्यो। हाम्रो अफिसका लागि सुहाउँदो, आकर्षक र बलियो खाले फर्निचरहरू चाहिँ कहाँबाट ल्याउने होला त सर?
6: ल सर, पनि यहीँ धुनीबेसी 640 रहेको धुनीबेसी सोफा हाउसमा सम्पर्क गर्नुहोस् न। अन्तको भन्दा राम्रो र गुणस्तरीय फर्निचरहरू सस्तो र सुपथ मूल्यमा पाइहाल्छ नि।
5: हजुर, धुनीबेसी सोफा हाउस विगत लामो समयदेखिको अनुभव सहित तपाईँको सेवामा हाजिर छ। घर तथा अफिसका लागि आवश्यक टुनिका काठ प्रयोग गरी बनाइएका सोफा सेटहरू अर्डर बमोजिम ग्यारेन्टीका साथ कोठाको नाप अनुसार तयार पारिन्छ। थप जानकारीका लागि धुनीबेसी सोफा हाउस धुनीबेसी 640 प्रोपाइटर रविन्द्र आचार्य। सम्पर्क मोबाइल नम्बर 9843-47-80-50, 9843-47-80-50। सेवा हाम्रो सन्तुष्टि तपाईँको, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
3: वरिष्ठ युरोलोजिस्ट सर्जन तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर राकेश वर्माबाट पिसाब रोग सम्बन्धी उपचार, प्रोस्टेट, हाइड्रोसिल, हर्निया, मृगौला, पित्त थैलीको पत्थरी तथा शरीरका विभिन्न गाँठागुठी अपरेसन सुविधा भइरहेकोले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ। परीक्षण तथा अपरेसन हुने समय प्रत्येक हप्ताको बुधबार र शनिबार।
0: सनराज हेल्थ केयर, धारके बजार, बहादुर भवन, एनआईसी एसिया बैंक भएको घरमा। फोन नम्बर 010-41-40-89, 9845-87-38-38। सनराज हेल्थ केयर, धारके बजार।
7: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज
2: Now let's welcome a 4-year-old baby, a very cute baby. She is none other than Rinjin Lamo Sherpa Junta Lagyo Tarale. Let's welcome her on the stage, Rinjin Lamo Sherpa. Thank you.

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

रोपेर सृजनाका फूलहरू, खोपेर कलाका गुरेटोहरू, रोजेर अर्कै बाटो, हाम्रो साथ छोडेर गए पनि अनन्त यात्रामा हिँडेका तिम्रा पाइलाहरू कतै नठोकिउन्, कतै नरोकिउन्। जहाँ रहे पनि, जहाँ भए पनि, यतै कतै भए झै आभास भइरहन्छ अनि आँखाबाट आँसु त्यसै झरिदिन्छ। तिम्रै पदचाप पछ्याउँदै सिर्जनाका केही थोपाहरूले सिस्न खोज्दैछौ कलाको यो फुलबारीमा, जहाँ तिम्रा अमर फूलहरू मगमगाइरहेका छन्। तिम्रा अजर अमर सत्कर्म सिर्जनाहरूले हामी सधैँ सम्झिरहन्छौँ।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: कृषि रेडियो समय संकेत।
1: अहिले हाम्रो स्टुडियो घडीमा साँझको ठिक 6 बजेको छ।
2: नारायण खेती गरौ है
3: ए सबै मिली।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
2: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
1: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
2: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र।
1: सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके सिरान बजार प्रभु बैङ्क सँगै
2: 9851100945 9851100945।
3: भर पर्दो र गुणस्तर साला बिकी हार्डवेयर हो हाम्रो पसला।
4: काठमाडौँको विभिन्न स्थानमा सेवा दिँदै आएको बिकी हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धारके बजारमा पनि।
1: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामी रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस 9001 थारके बजार धादिङ।
1: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
4: मोबाइल नम्बर 9841-16-78-98 9841-16-78-98।
5: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
6: ल ल, राम्ररी छौ। ए सुन त, घरमा तेल नुन सिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
5: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स 901 धारके बजार। सम्पर्क कुमार बास्कोटा 9841-5724-97 9841-5724-97।
7: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
8: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
7: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
8: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
7: सम्पर्क जीवनपुर तोरी मिल, धुनीबेसी 4 जीवनपुर धादिङ 9841-5356-83 9841-5356-83।
9: ल, हिजोसम्म त केही थिएन, आज त ट्र्याक्टर ल्याएर जोतिरहनु भएको छ त। कताबाट ल्याइरहनु भयो? सजिलो गरेर जोतिरहनु भएको छ त।
10: धारके कृषि औजार कलेक्सनबाट लिएर आएको नि। ट्र्याक्टरले जोत्यो भने त अरू खेतालाहरू पनि कम लाग्ने र सजिलो हुँदो रहेछ।
11: यहाँ जे पर्ला भनेर मैले ट्र्याक्टर बोकेर ल्याएँ बाबु।
9: हो र भने, उसो भए त म पनि गएर लिएरै हाल्छु।
10: हामी कहाँ विभिन्न प्रकारका ट्र्याक्टर, ट्र्याक्टरका सम्पूर्ण पार्ट पुर्जा, तपाईँलाई आवश्यक सम्पूर्ण कृषि औजारका सामान, बिक्री वितरण र स्पेयर पार्ट्सहरू पनि सहजै उपलब्ध छ।
12: घराइसी, कुटानी, पिसानी मिल र डिक्स मिल पनि बिक्री वितरण गरिनुका साथै बिग्रेका मेसिनहरू मर्मत गरिन्छ र सम्पूर्ण पार्ट पुर्जाहरू उपलब्ध रहेका छन्।
13: यदि तपाईँको सामान बिग्रेमा खेतबारीमै गएर मर्मतको सुविधा पनि रहेको छ।
14: त्यति मात्र कहाँ हो र, तपाईँलाई आवश्यकता अनुसारका कृषि औजार, यन्त्र उपकरणहरू चाहिएमा जे चाहिन्छ त्यो भन्नुहोस्, हामी उपलब्ध गराउनेछौँ।
1: थप जानकारीको लागि कृषि औजार कलेक्सन धुनीबेसी छ धारके धादिङ।
14: सम्पर्क केदार अधिकारी 9807-29160 र रबिन 9852-44-155।
10: ए हजुर, सुझावको लागि सम्झिनु होला है।
15: कुशल सप्लायर्स धुनीबेसी छ धारके। करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
16: सेवाहरू:
15: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
16: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 98512-10540 98602-7751।
17: वडा अध्यक्षज्यू नमस्कार।
18: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
17: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
18: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती करणी जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
17: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
18: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन, उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुन चाँदीको मूल्य यस्तो महँगो छ, त्यही माथि यो खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदी पसल कहाँ होला र?
19: ए हजुर, यति सानो कुरामा पनि किन चिन्ता लिनुहुन्छ? हाम्रै खानी खोला बजारमा विश्वासिलो र भरपर्दो सुन चाँदीको कारोबारको लागि सौगात स्वरूप सुन चाँदी पसल छँदैछ नि।
20: रेडिमेड सुनचाँदीका गरगहना पाउनुका साथै मौलिक नेपाली तथा आधुनिक डिजाइनको गरगहना अर्डर बमोजिम तयार गरिन्छ, साथै मेसिनबाट नाक कान पनि छेडिन्छ। राशि अनुसारका पत्थर, पूजाका लागि आवश्यक सम्पूर्ण चाँदीका भाँडाकुँडाहरू सुपथ मूल्यमा पाइन्छ। काठमाडौँको सम्पूर्ण सेवा सुविधा सहित सौगात स्वरूप सुनचाँदी पसल खानी खोला बजार।
19: थप जानकारीको लागि सौगात स्वरूप सुनचाँदी पसल धुनिवेशी 8 खानीखोला धादिङ, सम्पर्क बाबुराम रसाइली, मोबाइल नम्बर 98 41 83 69 28।
21: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र? सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र? कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
22: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: मलाई
1: पच पच पच पच फर्के फर्के

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिगी छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषकमा जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिन, दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
2: हो, हामी सबै मिली खेती गर्नुपर्छ, अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई

0: खेप्नेले त भोकै मर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ, त्यसैले त सबै मिली खेती गर्नुपर्छ।
1: हो, हामी सबै मिली खेती गर्नुपर्छ। अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो, कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। भिरबारीमा खनेका छौ, बाँझो खेत जोतेका छौ, लगलग गोडा कमाएर हामीले भारी बोकेका छौ। कृषक सधैँ यही भन्छ, एउटा कुरा सुनिदेऊ, कृपादान चाहिँदैन, कृपादान चाहिँदैन, परिश्रमको मूल्य देऊ।
1: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो, आउनुहोस्।
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषक म जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिनँ। दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौँ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: कृषि रेडियो समय संकेत।
4: अहिले हाम्रो स्टुडियोको घडीमा बेलुकाको ठिक 7 बजेको छ।
5: नारायण खेती गरौ है।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
1: हैप्पी बर्थडे टू यू रिजान।
2: वाओ, कस्तो मिठो केक यार।
3: खोइ खोइ लिए त, कस्तो मिठो स्वाद। म त फेरि अलिकति खान्छु यार।
2: हुँदैन त मिठो।
4: हजुर कता, हाम्रो बेकरी उद्योग यता।
5: सुन्नुहोस् त, हामी कहाँ जन्मदिन, विवाह, औपचारिक कार्यक्रम वा अन्य कुनै विशेष अवसर सेलिब्रेसनका लागि स्वस्थ, स्वादिष्ट र गुणस्तरीय केक पाइन्छ।
2: कस्टम डिजाइनमा तपाईँले चाहेकै फ्लेभरमा केक अर्डर गर्नुहोस् र सेलिब्रेसनलाई अझै मिठो बनाउनुहोस्।
4: हामी कहाँ सम्पूर्ण बेकरी आइटमहरू उपलब्ध छन्।
5: थप जानकारीको लागि हाम्रो पाउरोटी उद्योग, तुनिवेशी 8 खानीखोला, धादिङ। सम्पर्क नम्बर 010-40-11-17, 010-40-11-17।
6: मेरी बुढी साह्रै कचकची छ भने भन्ने बित्तिकै मैले निर्माणका सामग्री कहाँबाट ल्याउनु, मलाई पनि त थाहा छ नि घर बनाउनु पर्छ भनेर। अहिले हतार गर्दा भोलि पछताउनु पर्यो भने।
7: मामा एक्लै फतफताउँदै हुनुहुन्छ, के भयो?
6: हेर न भान्जी, तिम्री माइजू।
7: मैले सबै कुरा बुझिसके मामा, तपाईँ अब चिन्ता नलिकन खुरुक्क धारकै इन्टरप्राइजेस जानुस् त।
8: यहाँ पञ्चकन्या, जगदम्बा डन्डी, एसियन पेन्ट्स, ओपिसी, पिपिसी सिमेन्ट, पिपिआर, जिआईपीभीसी स्टिल, पोलिथिन पाइप तथा फिटिङ्स, मार्बल, प्लाइवुड, सिसा, पानी तान्ने घरेलु तथा कृषि पम्प, किला, कब्जा साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध छ।
6: धारके इन्टरप्राइजेस, 901 धारके बजार।
8: सम्पर्क दामोदर रेग्मी, 9841-29-61-53, 9818-76-87-06। रामराजा रेग्मी, 9841-62-34-80, 9818-83-24-03।
2: शुद्धता, गुणस्तर र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
9: वर्षौंदेखि तपाईँको स्वाद र विश्वासको अर्को नाम जीवनपुर तोरी मिल।
2: न कुनै मिसावट, न कुनै सम्झौता, 100% शुद्ध तोरीको तेलका लागि हामीलाई सम्झनुहोस्।
9: होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरणको लागि
2: सम्पर्क जीवनपुर तोरी मिल, धुनिवेशी 4, जीवनपुर, धादिङ, 9841-53-56-83, 9841-53-56-83।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के न्यूकानों को खरीद बिक्री तथा सत्ता पट्टा देने एकमात्र सही ठिकाना
1: रेसिंग ऑटोमोबाइल्स कलंकी खसी बाजार काठमांडू।
2: नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना सहित सन्डाज हेल्थ केयर बहादुर भवनमा अत्याधुनिक डिजिटल एक्सरे सेवा 24 घण्टा सुरु भएको जानकारी गराउँदछौ। सन्डाज हेल्थ केयर दुनिबिसी छ धारके बहादुर भवन 9845-87-38-38 010-41-40-40।
3: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
4: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज।

0: फोन गरिदिनलाई तर दुई वर्षसम्म तिम्रो फोन आउँथ्यो।
1: तिमी स्कुलबाट बिदा भएर गइसकेपछि एक हप्तामा म पनि जापान गएँ। मैले पनि तिमीलाई कति फोन गरेर प्रयास गरेँ तर तिम्रो पनि फोन लागेन।
0: मोबाइलै हरायो, फेरि अर्को सिमिलर पाएन।

0: श्रम जीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: हाम्रै उत्पादनले संसार बाँचेको छ।
1: आफ्नो पेसामा गौरव गरौँ, राष्ट्रकै योग्य र नमुना कृषक बनेर देखाऊ।
0: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाई यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: श्रमजीवी किसानको परिश्रमी बानी, एउटा हातमा कोदालो त अर्को हातमा नानी, रहर होइन किसानको बाध्यताको कथा, महल बनाई सहरमा बस्नेलाई केथा, महल बनाई सहरमा बस्नेलाई केथा।
1: श्रमजीवी कृषकको सम्मानका लागि कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।

0: खाँदै नखाइ यो संसारमा बाँच्ने को नै छ र सबलाई पाल्ने कृषकलाई हेप्ने किन हो र कृषकलाई हेप्नेले त भोकै मर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ त्यसैले त सबै मिली खेती गर्नुपर्छ
1: हो हामी सबै मिली खेती गर्नुपर्छ अनि यो हो खेती गर्न सिकाउने तपाईँको गाउँको रेडियो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: आउनुहोस् आउनुहोस् अवार्ड लिन। वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाव दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषक म जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिनँ। दुई छाक तार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।
3: कृषि रेडियो समय संकेत।
4: अहिले हाम्रो स्टुडियो घडीमा बेलुकाको ठिक 8 बजेको छ।
5: नारायण खेती गरौ है
6: ए सबै।

0: तपाईँ सुन्दै हुनुहुन्छ कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज। के तपाईँ गुणस्तरीय बिउ बिजनको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने ढुङ्गाना एग्रो सेन्टर धारके तरकारी बजारलाई सम्झनुहोस्। उन्नत जातका बिउ बिजन, जैविक तथा रासायनिक विषादी, रासायनिक तथा प्राङ्गारिक मल लगायत एग्रोभेट सम्बन्धी सम्पूर्ण सामग्री सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। थप जानकारी तथा सेवाका लागि ढुङ्गाना एग्रो सेन्टर धुनीबेसी छ धारके तरकारी बजार भित्र। सम्पर्क रमेश ढुङ्गाना 9840-099-800।
1: आमा, म हिँडे है तरकारी बेच्न धारके बजारतिर।
2: ल ल, राम्ररी जाऊ। ए सुन त, घरमा तेल नुन जिरा केही छैन, आउँदा दुर्गा किराना स्टोरबाट ल्याऊ है, तिमीलाई सजिलो पनि हुन्छ, त्यही तरकारी बेच अनि सामान लिएर आऊ।
1: हस आमा।
0: हामी कहाँ किराना सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै तरकारी तथा अदुवाको थोक खरिद गरिन्छ। दुर्गा किराना स्टोर्स एन्ड बीके सप्लायर्स, 901 धारके बजार। सम्पर्क कुमार बास्कोटा 9841-5724-97, 9841-5724-97।
3: धारके बजारमा नै भरपर्दो र विश्वासिलो पोल्ट्री सप्लायर्स आर्जन पोल्ट्री सप्लायर्स।
4: के रे भरपर्दो रे भनेको मात्रै कि काम पनि समयमै गर्छन् हो त्यो पोल्ट्री सप्लायर्समा।
3: एकचोटि गएर त हेर्नुहोस् न, गुणस्तरीय दाना, औषधि तथा परामर्शको लागि आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ।
4: पोल्ट्री व्यवसायलाई चाहिने सम्पूर्ण सामान होलसेल तथा खुद्रा बिक्री केन्द्र
3: धारके तरकारी बजार भित्र। सम्पर्क आर्जन पोल्ट्री सप्लायर्स धुनीबेसी छ धारके धादिङ
4: 9851-00945, 9851-00945।
5: भर पर्दो र गुणस्तर साला बिकी हार्डवेयर हो हाम्रो पसला।
6: विभिन्न स्थानमा सेवा दिँदै आएको बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस अब तपाईँ हाम्रै धारके बजारमा पनि।
3: हामी कहाँ सस्तो, बलियो र गुणस्तरीय घर भवन निर्माणका लागि चाहिने फलामे रड, तार, चाली जस्ता पाता, सिमेन्ट लगायत हार्डवेयर सम्बन्धी सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: बिक्की हार्डवेयर एन्ड इन्टरप्राइजेस 9201 थारके बजार धादिङ।
3: सम्पर्कको लागि टेलिफोन नम्बर 010-41-40-34,
6: मोबाइल नम्बर 9841-16-78-98, 9841-16-78-98।
4: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस एस धुनीबेसी आदर्श क्याम्पस धुनीबेसी 3 धादिङमा स्नातक तह प्रथम वर्षमा व्यवस्थापन मानविकी र सामाजिक विज्ञान संकायमा नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू:
4: यातायातको व्यवस्था भएको,
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन गराइने,
4: प्रयोगत्मक कक्षाको व्यवस्था भएको,
3: शान्त र मनोरम वातावरण भएको,
4: अतिरिक्त क्रियाकलापको व्यवस्था भएको।
3: थप जानकारीको लागि सम्पर्क धुनीबेसी आदर्श क्याम्पस धुनीबेसी 3 धादिङ।
4: सम्पर्क नम्बर 9851-51-900, 9851-51-900।
7: कुशल सप्लायर्स धुनीबेसी छ धारके।
3: करिब एक दशक लामो समयदेखि हजुरहरूको सेवामा समर्पित रहिआएको कुशल सप्लायर्स ग्राहक वर्गहरूको माग र आवश्यकता अनुसार अब विशेष सुविधाको साथ तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सेवा सञ्चालन हुँदैछ।
7: हाम्रा सेवाहरू:
3: कार्पेट, पर्दा, पार्केटिङ, वालपेपर, प्लास्टिकका भाँडा, बेड म्याट्रेस, डोर म्याट, खाट, दराज, टेबल, कुर्सी लगायत फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै घर तथा अफिसको लागि आवश्यक ए टु जेड सामानहरू उपलब्ध छ।
7: थप जानकारीको लागि कुशल सप्लायर्स धुनबेसी छ धारके तरकारी बजार छिर्ने ठिक अपोजिट नयाँ भवनमा सम्पर्क 9851-10540, 9860-72-75-51।
5: दिम्बी बलियो ज्याबा सोधेसेला ज्याबा डन्डी सिमेन्ट रङ्गिन जस्ता पाता बादला पाङ्वा
8: चोरङमा सामान तोजी थेरङमा सामान तोजी पाङ्सी जेताला सोसो बजारी निसी कोर्सगा ज्याबा पाङमराङ सामान याङसे तिम्रिन चिला
5: आइन ए चिन्ता थालाउले ज्यावा दिन भरपतिवा सामाना लागेरी न्यू सुन्दर कुमार हार्डवेयर मुलामाले
8: हजुर बिएसटी हुलासला रङ्गिन तथा सादा जस्ता पाता किला काँटी सिमेन्ट डन्डी फलामे मलाङ पाइप क्युछेङबा कृषि मोटर लगायत स्यान्दो जमन सामान सामग्रीला विश्वासिलो विक्रेता न्यू सुन्दर कुमार हार्डवेयर 9001 धारके बजार
9: सम्पर्क 010-41-40-74 सुदर्शन रेग्मी 98-510-35-018 मनोज रेग्मी 98-41-60-55-30
10: भिरबारीमा खनेका छौँ बाँझो खेत जोतेका छौँ लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ भिरबारीमा खनेका छौँ बाँझो खेत जोतेका छौँ लगलग गोडा कमाएर हामीले भारी बोकेका छौँ कृषक सधैँ यही भन्छ एउटा कुरा सुनिदेऊ कृपादान चाहिँदैन कृपादान चाहिँदैन परिश्रमको मूल्य देऊ
11: यो हो कृषि रेडियो 101.5 मेगाहर्ज कृषकको आवाज

0: वास्तवमा यो कार्यक्रम तपाईँहरू जस्तै किसानलाई सम्मान गर्न प्रोत्साहन गर्न गरेको कार्यक्रम हो। आउनुहोस्
1: मुख्यमन्त्रीज्यू, तपाईँलाई साँच्चै किसानलाई प्रोत्साहन गर्न मन छ भने नि अवार्ड होइन, उचित बजार भाउ दिनुहोस्, उन्नत जातको बिउ बिजन दिनुहोस्, अनुदानमा मल दिनुहोस्, आधुनिक खेती गर्नका लागि तालिम र कृषि औजार दिनुहोस्। किसानहरूको उत्पादन र उपभोक्ताको बिचमा जुन बिचौलियाहरूको बिगबिग छ नि, हो त्यसको अन्त्य गर्नुहोस्। कृषक हुनुमा गर्व गर्न लायकको वातावरण बनाइदिनुहोस्। कृषि प्रधान देशको कृषक म जो वर्षभरि रगत पसिना बगाएर बाली लगाउँदाको ऋण पनि तिर्न सक्दिनँ। दुई छाक टार्नको लागि अर्काको देशबाट आएको चामल उधारोमा किनेर किसान हुनुमा गर्व महसुस गरिरहेको छु। अब तपाईँ नै भन्नुहोस्, म कुन खुसियालीमा तपाईँले दिने अवार्ड थापौ?
2: कृषि रेडियो 101.5 मेगाहर्ज, कृषकको आवाज।